नमस्कार, यो आकाशवाणी गुवाहाटी हो। समाचार सुन्नुहोस् यन कुमारी शर्माबाट। राज्यको बाढ परिस्थिति उन्नत भए तापनि छवटा जिल्लाका धेरै अञ्चलहरू बाढको चपेटमा परेको छन्। बाढले 456 गाउँको 1,37,590 मानिसलाई प्रभाव पारे तापनि 11,933 र 4.6 हेक्टर माटो अझै पनि क्षतिग्रस्त भएको छ र मृत्युको संख्या 100 हुन पुगेको छ। हाम्रा गोलाघाट जिल्लाका संवाददाताले जान्न दिए अनुसार नुमलीगढको मरङ्गीको पुनः बाढले चपेटमा पर्नाले धेरैजसोमा पनि समस्याहरू देखिएको छ। जानकारी प्राप्त अनुसार शिवसागर जिल्लाका विद्यालयहरूमा पाठदान आरम्भ गरिएको छ। जोरहाट जिल्लामा धेरै विद्यालयहरू पाठदानबाट वञ्चित भएका छन्। 67 विद्यालयमा गर्मीको छुट्टी 15 अगस्तसम्म बढोत्तरी पारिएको छ। राज्यको सर्वाधिक क्षतिग्रस्त शिवसागर, चराइदेव, जोरहाट र गोडाघाट जिल्लामा हिजोदेखि क्षय क्षतिको जरिप चलाइएको छ। यो जरिप 30 अगस्तसम्म चल्नेछ। शिवसागरको डिमौसम्म जिल्ला प्रशासनको उद्योगमा हिजो डिमौको बाढ क्षतिग्रस्त अञ्चलहरूको क्षति जरिप जारी छ र 30 सेप्टेम्बरभित्र क्षतिपूर्ण अदाय दिने कुरालाई पनि घोषणा गरिएको छ। मन्त्री विमल बराले शिवसागरको नामडाङ नदीको छेउ अञ्चल परिदर्शन गर्दै जानकारी लिनुभएको छ। पञ्चायत र ग्रामोन्नयन मन्त्री अतुल बराले हिजो गोलाघाट जिल्लाको बोकाघाटमा बाढीको समस्याबारे जरिप कार्यको जानकारी लिनुभयो। राज्यमा आजदेखि राज सघाउयुक्त बिनामूल्य दाल र चिनी बाँडिनेको छ। मन्त्री पीयूष हजारिकाले हिजो रहमा वितरण व्यवस्थाको जानकारी लिनुभएको हो। उल्लेख छ कि आज रहमा आयोजित एउटा कार्यक्रममा मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले उक्त सघाउ र धेरै अत्यावश्यकीय सामग्री वितरणको शुभारम्भ गर्नुभयो। जोरहाट जिल्लाको टियक विधानसभा समष्टिको घरफलिया गाउँको खोरुसराय गाउँ पञ्चायतमा हिजो मन्त्री कौशिक राय उपस्थित भई जोगान व्यवस्थाको निरीक्षण गर्नुभएको थियो। पानीको बोतल प्लास्टिकले गर्दा प्रदूषण रोध गर्नुका लागि जिल्ला प्रशासनले आत्मसहायक गोटको सहयोगमा विशेष अभियान आरम्भ गरेका छन्। बाढको समयमा व्यवहार हुने प्लास्टिक पानीको बोतलहरू जिल्लाको विभिन्न प्रान्तबाट सङ्ग्रह गर्ने व्यवस्था पनि गरिएको छ। आज समग्र राष्ट्रमा जुकाको औषधि दिवस मनाइएको छ। स्वास्थ्य मन्त्री अशोक सिन्हालले अभिभावकहरूलाई आफ्नो बच्चाहरूलाई नजिकैका विद्यालय र आँगनबाडी केन्द्रहरूमा निशुल्क जुकाको औषधि खुवाउन आग्रह गर्नुभएको छ। उल्लेख छ कि जुका निर्मूलकरण जडिए शिशुहरूको रक्तास्पता रोग कम हुनुको साथै मानसिक प्रगतिलाई बढावा दिन्छ। यसले बच्चाहरूको थप पोषण प्रदान गर्दछ र उनीहरूको शारीरिक विकासलाई सहज बनाउँदछ। प्रधानमन्त्री नरेन्द्र मोदीले देशको जनसाधारणलाई हर घर तिरङ्गा अभियानमा भाग लिँदै विकसित भारत निर्माण अवदान अघि बढाउँदै सामूहिक निर्णयलाई अधिक दृढ पार्नलाई आह्वान गर्नुभएको छ। सञ्चार माध्यमको एउटा वार्तामा श्री मोदीले भन्नुभयो कि तिरङ्गा झण्डाको देशको गौरव र देशको लागि सर्वोत्तम सेवा अघि बढाउने एउटा चिन्ह देशको अरू प्रान्त लगायत असममा पनि हर घर तिरङ्गा अभियानको अंश हिसाबले तिरङ्गा समदल समवेत कण्ठमा वन्दे मातरम परिवेशन आदि कार्यसूची अनुष्ठित भएको छ। डिब्रुगढको विधायक प्रशान्त फुकनको बासगृहमा 3 मण्डलको कर्मकर्ताहरूको उपस्थितिमा तिरङ्गा यात्रा सन्दर्भमा एउटा सभा अनुष्ठित भएको थियो। श्रीभूमि जिल्लामा आज तिरङ्गा झण्डा समदल निकालिएको छ। त्यसै गरी चिराङ जिल्लाको काजलगाउँ, काछाड जिल्लाको सिल्चर लगायत उत्तर पूर्व सीमान्त रेलवेले यस उपलक्ष्यमा विभिन्न कार्यक्रमको आयोजन गरेको छ। मन्त्री पीयूष हजारिकाको विरोध गलत र भ्रामक समाचार प्रकाशित गरेको आरोपमा प्रहरीले चिराङ जिल्लाको काजल गाउँबाट 2 पत्रकारलाई पक्राउ पारेका छन् र साथै छतिपुरका बासिन्दा अन्जाद आली अहमद र हबिजुल रहमान भनी तिनीहरूलाई चिन्ह पाइएको छ। 2 अपराधीले एउटा पोर्टल च्यानल जडिए मन्त्रीको नाम उल्लेख गर्दै समाचार प्रकाशित गरेका थिए। 135 ड्रोन ड्राफ्टको क्वार्टर फाइनलमा पुग्ने मोहन बागान सुपर जयन्तपछि एफसी रेङ्दा तेस्रो टोली हिसाबले फाइनलमा पुगेका छन्। टोलीले आफ्नो पहिलो 2 खेल जिते

छ पोइन्टले क्वार्टर फाइनलमा प्रवेश गरेका थिए। हिजो इम्फालको हुमान लम्पक रङ्गशालामा खेलिएको खेलमा ट्रा 3FC-ले भारतीय नौसेनालाई 2-1 पराजित गर्दै फाइनलमा पुगेको निश्चित भएको थियो। सुन्दै हुनुहुन्थ्यो समाचार आजलाई पूरा भयो।

नमस्कार, यो आकाशवाणी गुवाहाटीको बाहुबाहु शाखाबाट प्रसारित नेपाली कार्यक्रम हो। हाम्रो कार्यक्रम प्रसारण भइरहेको छ मिडियम वेभको 411.5 मिटर, 730 किलोहर्ज र एफएम बेन्डको 101.6 मेगाहर्जबाट। स्टुडियोको घडीमा समय बेला दिउँसोको 3:21 र 53 सेकेन्ड हुनुको साथै म यनकुमारी शर्माले सबै श्रोतालाई स्वागत जनाउँदै आरम्भ गरिरहेकी छु हाम्रो आजका कार्यक्रमहरू। श्रोतागण, कार्यक्रमको थालनीमा प्रस्तुत छ रोजगार समाचार। रोजगार समाचार। आसाम पावर जेनेरेसन कर्पोरेसन लिमिटेडमा खाली भएका एसिस्टेन्ट म्यानेजर र जुनियर म्यानेजर पदका लागि आवेदन मागिएको छ। एसिस्टेन्ट म्यानेजर पदको सङ्ख्या 35 वटा, यसको 2 इलेक्ट्रिकल र सिभिल शाखाका प्रार्थीको लागि, 6 पद मेकानिकल शाखाका प्रार्थीको लागि, 4 पद ह्युमेन रिसोर्स शाखाका प्रार्थीको लागि, 3 पद इन्फर्मेसन टेक्नोलोजी शाखाका प्रार्थीको लागि र 2 पद इन्स्ट्रुमेन्टेसन शाखाका प्रार्थीको लागि। प्रार्थी संश्लिष्ट शाखामा बिई, बिटेच वा 3 सालको पाठ्यक्रम डिप्लोमा रहेको हुनुपर्छ। ह्युमेन रिसोर्स शाखाका पदको क्षेत्रमा प्रार्थी एमबिए वा पिजिडिएम रहेको हुनुपर्छ। महिना वेतन 37,300 रुपियाँबाट 112,000 रुपियाँ र 14,200 रुपियाँको ग्रेड पे र अरूहरू बोनस रहनेछन्। जुनियर म्यानेजर पदको सङ्ख्या 31 वटा, यसको 12 पद इलेक्ट्रिकल शाखाका प्रार्थीको लागि, 9 पद सिभिल शाखाका प्रार्थीको लागि, 6 पद मेकानिकल शाखाका प्रार्थीको लागि र 2 पद इन्फर्मेसन टेक्नोलोजी र इन्स्ट्रुमेन्टेसन शाखाका प्रार्थीको लागि। प्रार्थी संश्लिष्ट शाखामा इन्जिनियरिङ डिप्लोमा रहेको हुनुपर्छ। महिना वेतन 25,000 रुपियाँबाट 92,000 रुपियाँ र 12,100 रुपियाँको ग्रेड पे र अरूहरू बोनस रहनेछन्। सबै पदको क्षेत्रमा प्रार्थीको उमेर 21 वर्षबाट 38 वर्षभित्र हुनुपर्छ र जानकारीको लागि वेबसाइट रहेको छ www.apgcl.org। आवेदनको अन्तिम तारिख जुनियर म्यानेजर पदको क्षेत्रमा 21 अगस्त र एसिस्टेन्ट म्यानेजर पदको क्षेत्रमा 23 अगस्त। एयरपोर्ट अथोरिटी अफ इन्डिया नामक सङ्गठनमा खाली भएका 389 पदका लागि आवेदन मागिएको छ। म्यानेजरको 260 पद, महिना वेतन 60,000 रुपियाँबाट 180,000, प्रार्थीको उमेर 32 वर्षभित्र हुनुपर्छ। जुनियर एक्जिक्युटिभ पदको सङ्ख्या 129 वटा, महिना वेतन 40,000 रुपियाँबाट 140,000 र प्रार्थीको उमेर 27 वर्षभित्र हुनुपर्छ। पद अनुजाई शिक्षागत अर्हता र अन्यान्य जानका लागि आवेदनको वेबसाइट रहेको छ www.aai.aero। आवेदनको अन्तिम तारिख 7 सेप्टेम्बर। नर्थ इस्ट फ्रन्टियर रेलवेमा खाली भएका 6,777 एप्रिसिएन्ट पदका लागि आवेदन मागिएको छ। प्रार्थी उच्च माध्यमिक परीक्षामा उत्तीर्ण हुनुको साथै ट्रेडमा आइटिआईबाट नेसनल ट्रेड सर्टिफिकेट रहेको हुनुपर्छ। प्रार्थीको उमेर 15 वर्षबाट 24 वर्षभित्र हुनुपर्छ। 1 सालको प्रशिक्षणको समयमा प्रार्थीले महिना 9,600 रुपियाँ गरी जलपानी भेट्नेछन्। सम्पूर्ण जानकारी र आवेदनको वेबसाइट nfrindianairlines.gov.in। आवेदनको अन्तिम तारिख 19 अगस्त। सुन्दै हुनुहुन्थ्यो रोजगार समाचार। आजलाई पुरा भयो।

0: श्रोताहरूले हाम्रो कार्यक्रम सुनिरहनु भएको छ आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट। आउनुहोस् त कार्यक्रमलाई अघि बढाउँदै अब हामी प्रस्तुत गर्दैछौँ महिला कार्यक्रम। महिला कार्यक्रम अन्तर्गत प्रस्तुत छ भेटवार्ता कार्यक्रम र शीर्षक छ भजन गायिकाको महत्त्व र समाजमा त्यसको भूमिका। वार्ताकार हुनुहुन्छ तृष्णा देवी।
1: नमस्कार श्रोताबिन, आज हामी आकाशवाणी गुवाहाटीको महाबाहु शाखा अन्तर्गत नेपाली प्रसारण सेवामा आज हामी अन्तर्वार्ताको कार्यक्रम लिएर आएको छौँ र अन्तर्वार्ताको कार्यक्रममा हामीले यस्तो कलाकारलाई निम्ति आएको छौँ जुन कलाकार हाम्रो समग्र असममा भजन गायिकाको रूपमा हामीले चिन्दछौँ र त्यसैले भजन गायिका टिकामाया देवीलाई हामीले हाम्रो आकाशवाणीमा निम्ति ल्याएको छौँ। टिकामाया देवी, तपाईँलाई हाम्रो कार्यक्रममा स्वागत छ।
2: हजुर, नमस्कार।
1: सर्वप्रथम हजुरलाई भजन गायिका भनेर चिनिन्छ है? त्यो भजन गायिकाको एउटा जुन आफ्नो एउटा अलग रूप हुन्छ होइन, हजुरले हाम्रो आकाशवाणीको अन्तर्वार्ता कार्यक्रममा एउटा भजन गाएर हजुरको कार्यक्रम सुरुवात गर्नुहुन्छ भन्ने हामी आशा गर्दछौँ र एउटा सानो भजन गाएर सुरुवात गर्नु होला।
2: हजुर, धन्यवाद हजुरले यो अवसर दिनुभएकोमा। त

0: अत्यन्त मिठो भोजन र हाम्रो श्रोताहरूलाई नै धेरै मिठो लाग्यो भनेर हामी आशा गर्दछौँ। र छोटकरीमा हजुरको सानो परिचय दिनुहोला।
1: नमस्कार, मेरो नाम टिका माया देवी, मेरो घर दलगढी जिल्ला अन्तर्गत रौता अञ्चलको फुरावरी गाउँ र पिताको नाम टेक बहादुर छेत्री र अहिले म ढेकियाजुलीमा रहेको एलिगुडी कलेजमा डिग्री थर्ड सेममा पढ्दैछु।
0: धेरै राम्रो कुरो। र भजन गायकतर्फ आकर्षित हुनुभएको प्रेरणा के थियो तपाईँको?
1: जस्तै अब सानैदेखि भजन कीर्तनमा मन्दिरमा अब भजन कीर्तन सुनिन्थ्यो, त्यहीँदेखि चाहिँ मलाई भजन कीर्तन सुनि गाए गाए सुन्न थालेँ, त्यहाँबाट गाउन थालेँ, अनि त्यो इच्छा जुन भगवान्प्रतिको आफै जागेर आयो भने
0: कहिलेदेखि
1: स्टार्ट गर्नुभएको होला? मैले चाहिँ हजुर 11 वर्षको उमेरदेखिबाटै हो।
0: अच्छा, पहिलो पटक भजन गाउँदाखेरि अनुभव कस्तो थियो, कहाँ गाउनु भएको थियो?
1: हजुर, मैले मन्दिरमै गाएकी थिएँ र धेरै पहिले त कस्तो हुन्छ नि डर लागिरहेको थियो होइन, र जब गाउँदै गए पहिले त सुर ताल त्यसरी राम्रो थाहा थिएन, जब गाउँदै गए भगवान्ले पनि त्यस्तोमा साथ दिनु हुँदो रहेछ, गाउँदै गए अहिले मलाई एकदमै उयो छ। अब धेरै गायक गायक जति भजन गायक गायिकाहरू हुनुहुन्छ उहाँहरूको पनि जुन भजनहरू सुन्ने गर्थे उहाँहरूबाट पनि केही सिक्ने प्रयास चाहिँ मेरो हुन्थ्यो, अरू उहाँहरूले कसरी गाउनुहुन्थ्यो।
0: अच्छा, बिचमा एउटा कुरो भन्न चाहन्छु, तपाईँले के तालिम लिनु भएको छ यो भजनको क्षेत्रमा वा यो साङ्गीतिक क्षेत्रमा, के तालिम तपाईँको छ?
1: त्यस्तो त छैन,
0: हजुर सुनेरै सिक्नु भएको छ। सुनेरै
1: हो।
0: अच्छा, तपाईँको जीवनमा भजन सङ्गीतले कस्तो परिवर्तन ल्याएको छ, के भन्न चाहनुहुन्छ?
1: परिवर्तन अब त्यस्तै हो, म अगाडि अब सानो हुँदा त अब होइन जस्तै अब माछा मासुहरू खाइन्थ्यो गरिन्थ्यो, जब भजनप्रति धेरै आकर्षित हुन थालेँ तब यो चिजहरू चाहिँ अलिकति उयो रहेछ भन्ने मेरोबाट चाहिँ होइन, सबैको लागि एउटै हुँदैन, अब कसैले विरोध गर्नुहुन्छ कसैले खानुहुन्छ उहाँहरूलाई अब त्यो छैन नि त, तर सबैको आफ्नो मनको हुन्छ। अनि मेरो उसमा परिवर्तन आयो भनेको चाहिँ त्यही हो, मैले एकदमै म भेजिटेरियन
0: भएँ,
1: भेजिटेरियन
0: भएँ। राम्रो कुरो, अत्यन्त राम्रो कुरो, भजनले मान्छेलाई परिवर्तन गराउँछ भन्ने कुरा त हामीले सुन्दै आएको पनि छौँ, तर आज हामीले प्रमाणित पनि भयो भजन सिक्दाखेरि भजन गाउँदाखेरि वा भजनको प्रति रुचि राख्दाखेरि धेरै थुक
1: अलिक नजिक भयो जस्तो हुन्छ।
0: हजुर हजुर हजुर, राम्रो कुरो। अनि तपाईँको स्वर पनि यति मिठो छ, सायद त्यही भजन

0: ले गर्दाखेरि तपाईँलाई शक्ति आएको होला है।
1: हजुर,
0: सो तपाईँको विचारमा भजन गायिकाको समाजमा कस्तो महत्त्वपूर्ण भूमिका हुन्छ?
1: उहाँहरूको चाहिँ यति नै प्रयास हुन्छ कि भजन र भजनले समाजमा भक्ति, नैतिकता र त्यस्तै अब प्रेम, यस्तै खालको राम्रो परिवेश समाजमा पुगोस्, राम्रो सन्देश पुगोस् भन्ने,
0: मतलब समाजलाई परिवर्तनको तिर पनि भजनले सुधार गर्छ।